Of the show. Assalamu alaikum. How are you and welcome, Mr. Mom. Kaise ho? मिस्टर मोम कैसी है, सिस्टर कैसे हैं, सब ठीक है? मादो कहाँ है? मादो आजकल तबीयत उसका खराब है तो फिलहाल नहीं, माजरत के साथ. वो क्या कहते हैं कि मैं कुछ भी नहीं कह सकता हूँ. आप लोग दुआ कीजिएगा कि वो अल्लाह उसको सेहत दे. نیکسٹ میسج آف دا شو واز, اور جب سکون کا تعلق کسی شخص سے ہو جائے تو اگر آپ پوری کائنات لا کر دے تو سکون نہیں ملتا. تھینک یو سو مچ فار یور پارٹیسپیشن ان اور شو تھرو ٹیکسٹ میسجز. میں اللہ کی فی الحال لے فٹ دا بڈل ہیپی ڈیٹس.